फेस जिसे कह सकते हैं आप, बड़ा ही काइंड इंसान, पोलाइट इंसान, जब बात करते तो ऐसा लगता था जबान से फूल झड़ रहे हैं, लोग आशिक होते लगे थे, दिलदादा होने लगे थे, इज्जत करने लगे थे, लोग तकलीफ करने लगे थे, मानने लगे थे, लोग शख्सियत कहाँ से उठ कर आए, कहाँ जो उनका देश नहीं था, उनका शहर नहीं था, लेकिन अल्लाह तबारक व तआला ने उन्हें वो इज्जत अता की और वो स्पिरिचुअलिटी अता की, जिसकी वजह से आज उनका नाम भी है और उनकी इज्जत भी है। ये हकीकत में यही हमारे लिए लेसन है कि कल मौलाए कायनात ने कहा कि ऐसे बनो, आज के हमारे उलमा ने अमल करके बताया बन सकते हैं, मौलाए कायनात की मदद के लिए आगे बढ़ सकते हैं, तो मौलाए कायनात उस मदद को एक्सेप्ट करके उनकी ज़िंदगी को कामयाब बना सके। अल्लाह तबारक व तआला हम सब को तौफीक दे कि हकीकी माना में हम मौलाए कायनात के चाहने वाले और मौलाए कायनात के शिया कहला सकें। इस तौफीक के लिए सलवात पढ़िए मुहम्मद व आले मुहम्मद। اللهم صل على سيد المرسلين وشفيع المذنبين نبيا محمد صلى الله عليه وآله وسلم اللهم صل على محمد وعلى إمام المسلمين وقائد الغر المهجلين أمير المؤمنين علي بن أبي طالب اللهم صل على وعلى سيدة نساء العالمين وبضعة خاتم النبيين سيدتنا فاطمة بنت رسول الله وعلى الحسن المجتبى والحسين الشهيد بكربلاء سيدي شباب أهل الجنة وعلى أئمة المسلمين وقادة المؤمنين علي بن الحسين ومحمد ابن علي وجعفر ابن محمد وموسى ابن جعفر وعلي ابن موسى ومحمد ابن علي وعلي ابن محمد والحسن ابن علي عليهم الصلوات والسلام اللهم صل على مولانا صاحب الزمان صلوات الله وسلامه عليه وعلى آبائه الكرام اللهم عجل فرجا وسهل مخرجا واجعلنا من المستشهدين بين يدي اللهم افعل بنا ما انت اهله ولا تفعل بنا ما نحن اهله اللهم اجعلنا ممن يذكر فتنفعه الذكرى ان الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون إن أحسن الحديث وأبلغ الموعظة كتاب الله بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر صدق الله العلي العظيم والسلام عليكم ورحمة الله وبركاته